0: जिंदगी के राज, हवा की लहरों से बन के आवाज, ये है प्रोग्राम चराग। पेश किया जा रहा है हर जुमा शाम 7 से 8।
1: From the studios of Inspire FM, the time is now 3:30.
2: Assalamu alaikum. You're listening to Inspire FM. We're now going to play for you the Arabic recitation of the Quran by Qari Abdul Basit of Egypt with Urdu translation.
3: أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
4: شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم والا ہے
3: خلق الانسان
4: اسی نے انسان کو پیدا کیا
3: علمه البیان
4: اسی نے اس کو بولنا سکھایا
3: الشمس والقمر بحسبان
4: سورج اور چاند ایک حساب مقرر سے

0: भी आती है। अब इसमें आप देखिएगा, जैसे रहीम की तरह अगर अजीम है, करीम है, हकीम है, अजीज है, लतीफ है, कितनी सिफात है अल्लाह सुबहान तआला की, वो सब इसी के ऊपर है। और जब इस वजन पे कोई चीज आती है तो उसमें तसलसल का माना आ जाता है, हमेशा मुसलसल लुत्फ आता है या नहीं ऐसे पढ़ने में। अब जैसे अल्लाह की सिफत करीम है, करम करने वाला है, यानी एक दफा किया और फिर भूल गए, क्या है उसमें तसलसल। किसी चीज में हमेशगी होना अच्छी बात है या नहीं? अच्छी बात है ना। मसलन इंसानों के अंदर सिफात होती है, इंसानों की क्वालिटीज होती हैं। अच्छा, कुछ क्वालिटीज होती हैं सिर्फ टाइमली, थोड़ी देर के लिए, कंटिन्यूटी नहीं होती, कंसिस्टेंसी नहीं होती। अच्छा, कभी स्माइल किए कहीं तो कर लिया और घर जाके मूड ऑफ कर लिया, कोई तसलसल नहीं है। इसी तरह और अच्छी अच्छी सफात, यही तो बड़े नरमी से बात करें, थोड़ी देर के बाद फिरौन बन गए, तसलसल नहीं है ना, कहीं नीचे गिरे कहीं ऊपर चढ़ गए, और कभी तो खूब काम किया हो कभी कुछ भी ना किया, कोई तसलसल नहीं। एक दिन खूब खा लिया, अगले दिन कुछ भी ना खाया, कोई तसलसल नहीं, कोई हमेशगी नहीं, कोई कंसिस्टेंसी नहीं। अच्छा, इसका नुकसान क्या होता है? ये नक्स है, ऐब है, और ये बंदों में है, अल्लाह में नहीं है। अल्लाह इन सारे ऐबों से पाक है, अल्लाह सारे ऐबों से पाक है। समझ आ गई? जो हम कहते हैं ना मुस्तकिल मिजाज होना, वो क्या होता है? कुछ लोग बहुत मुस्तकिल मिजाज होते हैं, जो काम शुरू करते हैं पूरा करके दम लेते हैं। और जितने भी दुनिया के कामयाब लोग हैं, जिनको आप सक्सेसफुल पीपल कहते हैं, प्रोफेशनल, उनके अंदर ये क्वालिटी पाई जाती, उनके दर्जे की, कि जो शुरू करते हैं मुकम्मल करते, अधूरा नहीं छोड़ते, थोड़ा थोड़ा करते हैं मुसलसल करते हैं, लॉन्ग टर्म काम करते हैं। और उसके बरक्स नाकाम लोगों की सिफत क्या होती? वो जो एक रेस की कहानी पढ़ते हैं बचपन से, उसमें भी असल में तो स्टेडफास्टनेस की बात है ना, कि कछुआ जो था वो चलता रहा, खा वो थोड़ा थोड़ा चलता रहा, और खरगोश जो था वो छलांगे लगा के सो गया। हालांकि खरगोश का छलांगे लगाना बड़ा दिल खुश करता है, मगर कामयाबी किसको हुई? कछुए को। इसमें हमारे लिए बहुत बड़ा सबक, जैसे अब कुरान पाक आपने शुरू किया ना, तो ये नहीं कि एक दो दिन तो बहुत जज्बे जोश से आना, उसके बाद बंद करके रख, नहीं, इसको थोड़ा थोड़ा थोड़ा मगर कंप्लीट करना इंशाल्लाह। तो रहीम क्या आप समझ आ गया? रहम, मुसलसल, तसलसल के साथ एंड तक। अच्छा, रब के अंदर भी क्या है? ये सब अल्लाह की सिफात है। अल्हम्दुलिल्लाह हमने कह दिया ना, तो मेन जो हमारा फोकस है वो अल्लाह पर है, और उसकी पहली सिफत है कि वो रब है, दूसरी सिफत है रहमान है, तीसरी सिफत है रहीम है। अब रहमान रहीम है और रब है वो, तो हर एक के अंदर एक अलग ही क्वालिटी। रहमान में एक और चीज है, रहमान का लफ्ज भरते मुंह भर जाता है, रहमान बहुत कसरत का तस्वुर आता है, लेकिन रहीम में उस तरह बहुत बड़ा होने का तो नहीं आता, मगर उसमें कंटिन्यूटी क्या आता है, तो उसकी हर शान निराली। मालिक यौमिद्दीन, मालिक, सोचिए मालिक कौन होता? आप आमतौर पर लफ्ज पढ़ते हैं मालिक, मलिक, मुल्क, ये लफ्ज जाने पहचाने ना सबको। सबा किरात का लफ्ज आप में से शायद कुछ लोगों ने सुना, तो सबा किरात में से एक किरात में इसको मलिक यौमिद्दीन भी पढ़ा गया। वो गलत नहीं पढ़ते, वो एक्चुअली एक और किरात पढ़ते हैं, एक सदर स्टाइल ऑफ रीडिंग कुरान। तो मालिक भी होता है और मलिक भी होता है सिफत अल्लाह की, लेकिन थोड़ा सा बीच में फर्क। मालिक का लफ्ज जो है मीम लाम काफ से है, मुल्क, मुल्क किसको कहते हैं? मुल्क कंट्री के लिए आता है, हुकूमत के लिए भी आता है। मुलुकियत कभी सुना है लफ्ज? खिलाफत और मुलुकियत, निजाम हुकूमत है, मलिक होता है, किंग होता है। तो मलिक का यमलिक का माना होता है किसी चीज पे काबू पाना। तो जो मलिक होता है, बादशाह होता है, वो क्या करता है? बाजुकात काबू होता है उसका और बाजुकात नहीं होता। तो जो मालिक होता है पूरा इख्तियार और अथॉरिटी रखता है, कामिल तौर पर, मुकम्मल तौर पर उसकी अथॉरिटी होती, ओन्स, इख्तियार भी होता है उसका। लेकिन मलिक जो है उसमें ओनरशिप तो होती है मगर इख्तियार जरूरी नहीं। मालिक में ओनरशिप भी है और इख्तियार भी है, अथॉरिटी भी है, लेकिन मलिक में ओनरशिप तो है लेकिन अथॉरिटी नहीं, फर्क क्या है? कोई शख्स किसी घर का मालिक है तो क्या होता है उसके पास? मैं इसकी मालिक हूं, इस पेन की। जब मालिक हूं तो मैं इसको ओन भी करती हूं और मेरा इस पे इख्तियार भी है। क्या इख्तियार है? चाहूं तो लिखूं, चाहूं तो बंद कर दूं, चाहूं तो फेंक दूं, चाहे तो किसी को तोहफे में दे, जो मर्जी करूं, ये इख्तियार है। मालिक, मालिक कौन होता है? जो मालिक भी होता है, ओन भी करता है और अथॉरिटी भी रखता है। लेकिन मलिक सिर्फ ओन करता है, अथॉरिटी हो भी सकती है और अथॉरिटी नहीं भी। अब आप देखें कि बहुत से ममालिक ऐसे हैं अब भी कि जिनमें डेमोक्रेसी के अलावा वहां पर किंग या क्वीन का वजूद भी होता है। अब क्या क्वीन मालिक होती? मलिका होती, ठीक है, मालिक नहीं, मलिका। हर चीज पर उसका इख्तियार नहीं, उसकी मर्जी नहीं, हर चीज पर उसकी अथॉरिटी नहीं, हालांकि उसको एक सुप्रीम पोजीशन हासिल। तो अल्लाह सुबहान तआला के लिए जब मालिक और मलिक दोनों लफ्ज इस्तेमाल होते हैं तो इसमें बात यह है कि मालिक के अंदर अगरचे इख्तियार और मिल्कियत दोनों है, मगर जो मलिक के अंदर वो एक ग्लैमर है वो मालिक में नहीं है। मसलन मालिक, एक कलम का मालिक भी मालिक कहला सकता है, अल्लाह सुबहानु ताला तो फिर हर चीज का मालिक है। लेकिन मलिक जो है, भले उसके हाथ में कुछ भी ना हो, मगर जो टाइटल है मलिक, उसकी अपनी एक खूबसूरती। तो अल्लाह सुबहानु ताला के लिए मालिक और मलिक दोनों ही बोले जाते हैं। लेकिन यहां दुनिया की मिल्कियत की बात नहीं हो रही, यहां मालिक यौम अद्दीन, यौमुद्दीन से मुराद क्यामत का दिन है। यौम अरबी में कहते हैं दिन को, और अरबी का दिन कब शुरू होता है? जब चांद नजर आता है, एक दिन के मगरिब से अगले दिन की मगरिब तक, जब आप रोजा रखते हैं और जब आप ईद के लिए चांद देखते हैं, तो ये दिन होता है। बाकी हम लोगों का आमतौर पर दिन क्या होता है? सूरज निकलने से दिन शुरू होता है। और यहां पर लफ्ज आया है अद्दीन। अद्दीन का लफ्ज जो है ये दाना यदीन उसे है, जिसका माना होता है बदला देना। दैन का लफ्ज आपने पढ़ा क्या? दैन किसको कहते? कर्ज को। और कर्ज चुकाना ही होता है, कर्ज अपना पैसा नहीं होता, क्या करना होता है? वापस करना होता है ना, ठीक। तो दाना यदीन और दैन कहते हैं अरबी में बदला देना, किसी अमल की जजा या सजा देने को। दीन का लफ्ज जो है अरबी में जजा और अमल दोनों के लिए इस्तेमाल होता है। और जजा किस चीज की होती है? सजा या जजा किस चीज की होती है? अमल की, ठीक है। तो दीन अमल का नाम भी है और बदले का नाम भी। ये जो दीन इस्लाम है ये किस चीज का नाम है? अमल का नाम। मुसलमान होना नाम का नहीं है, कुछ करने का नाम मुसलमान होना है। समझ आ रही है? नहीं आ रही, मुश्किल लग रही। अरबी जबान जो है इसको कहते हैं लुगतुल अज़दाद। ये खूबी सिर्फ अरबी में है कि उसी लफ्ज के अंदर ऑपोजिट मीनिंग भी आता है, लेकिन कॉन्टेक्स्ट से पता चल जाता है कि क्या इस्तेमाल इसकी डेप्थ के लिए। मसलन शिरा का लफ्ज अरबी जबान में खरीदने और बेचने दोनों के लिए आता है। जन का लफ्ज गुमान और यकीन दोनों के लिए आता है। कहाँ क्या आता है कॉन्टेक्स्ट से फौरन पता चल जाता है। एक तरफ अरबी जबान में वुसत बहुत है और दूसरी तरफ एक ही लफ्ज के अंदर दो ऑपोजिट मीनिंग भी आते हैं। तो दीन का लफ्ज अमल और जजा दोनों के लिए आता है। अब आप देखिए कि यहां पर कहा जा रहा है मालिक यौमिद्दीन, वो बदले के दिन का मालिक है। और बदले का दिन कौन सा है? क्यामत। इसका मतलब है वो अमल का दिन नहीं है, क्लियर। उस दिन जो लोग सजा पाएंगे वो रोएंगे, पीटेंगे और कहेंगे या अल्लाह एक दफा वापस भेज, हम आज हमको समझ आ गई, अब हम कुछ करेंगे। हमसे बताया जाएगा बस अब तो वापस जा ही नहीं सकते। मैं बहुत छोटी थी जब मुझे इस बात का पता चला, और मैं आपसे भी कहूंगी कि बच्चों को कभी बच्चा ना समझे, उनके साथ शेयर करते रहे, जो भी आप सीखे उनके साथ बातें किया करें। बहुत छोटी थी तो मेरे वालिद ने मुझे बताया कि वक्त ना जाया किया करो, वक्त इस्तेमाल किया करो, क्योंकि दुनिया में तो हम एक एक लम्हे में जो करेंगे वो सब जमा होता जाएगा और कल उसका रिवॉर्ड हमें मिलेगा। लेकिन कल अगर तुम कहोगी कि मैं अब कुछ करूँ तो फिर कुछ भी नहीं कर सकते। तो कब्र में जब इंसान जाता है तो हजार साल भी रहे तो चाहे हजार दफा रोज सुभान अल्लाह कहे तब भी उसका कोई फायदा नहीं, कुछ भी नहीं मिलेगा। तो यही करना है। तो ये वक्त बहुत कीमती। और फिर वो वाकया भी बताया कि किस तरह जहन्नम वाले रोएंगे चिल्लाएंगे और कहेंगे कि या अल्लाह हमें वापस भेज हम करें। तो मैंने कहा अल्लाह ताला एक दफा तो वापस कर देना, शायद वो बदल जाए। मैं बहुत देर सोचती रही, फिर वापस नहीं जा सके, वापस नहीं, वापस नहीं, वापस नहीं। ये चीज चिपक गई मेरे दिमाग कि वापस नहीं, अमल नहीं, वहां काम नहीं कर सकते, सिर्फ बदला है। जो आज कर रहे हैं बस वही मिलेगा कल। लिहाजा हमें आज काम करना है। तो दीन का एक माना क्या है? अमल। अगर दीन को हम दुनिया के सेंस में ले तो मतलब क्या है? हमें क्या करना है? अमल करना है, काम करना है, काम काम काम। और कल बदला बदला बदला। दूसरा माना है दीन बदला। तो कयामत का दिन यौम दीन मिला के पड़ी, ठीक है? तो यहां पर कॉन्टेक्स्ट में क्या पता चल रहा है कि यौम दीन से मुराद अमल का दिन नहीं है। कौन सा दिन है? बदले का दिन है, यानी कयामत का दिन है। कयामत के दिन सिर्फ बदला है, यहां सिर्फ माना किया जाएगा बदले का, ठीक है? बदले का दिन, और बदले का दिन कौन सा है? कयामत का दिन। मालिक यौमुद्दीन, यौमुद्दीन का मालिक है, बदले के दिन का मालिक है। सिर्फ वही मालिक है, कोई और नहीं। क्योंकि कुरान मजीद में आता है लियुन्ज़िर यौम अत्तलाक यौमहुम बारिजून ला यख्फा अलल्लाहि मिनहुम शैउन लिमनिल मुल्कुल यौम लिल्लाहिल वाहिदिल कहार अल्यौम तुज्ज़ा कुल्लु नफ्सिम बिमा कसबत ला ज़ुल्म अल्यौम इन्नल्लाह सरीउल हिसाब। सूरत गाफिर आयत 15 से 17 तक, 15 to 17। घर जाके आयत निकाल के तर्जमा भी लिख लीजिए, अब इस वक्त लंबा हो जाएगा। सूरत गाफिर 15 to 17। अब एक बात और, सूरत अल मोमिन को गाफिर भी बोलते हैं। तो अरबी मुसहफ में गाफिर मिलेगा और उर्दू मुसहफ में अल मोमिन मिलेगा, ठीक? जैसे सूरत फातिहा के नाम है ना, ऐसे सूरतों के भी नाम है। आयत का मतलब क्या है? ताकि वो खबरदार करे यौम तलाक से, यानी क़यामत के दिन से। यौम हुम बारिजूना, जिस दिन वो बिल्कुल सामने होंगे। ला यख्फा अलल्लाही मिनहुम शैउन, अल्लाह से उनकी कोई चीज छुपी हुई ना होगी। यानी क़यामत के दिन हम सब किस हाल में होंगे कि हमारा कुछ भी छुपा हुआ ना होगा। उस दिन पुकारा जाएगा लिमनिल मुल्कुल यौम, आज बादशाहत किसकी है, आज मालिक कौन है? जवाब आएगा लिल्लाहिल वाहिदिल कहार, सिर्फ अल्लाह के लिए जो एक है, जबरदस्त है। अल्यौमा, आज के दिन। तुज्जा कुल्लु नफ्सिन, बदला दिया जाएगा हर नफ्स को। अब आपने जो सवाल किया था कि दीन का माना हम यहाँ बदला क्यों कर रहे हैं जबकि अमल भी माना है, तो उसकी वजाहत हमें इस आयत से होती कि यहाँ दीन का माना जजा है। क्योंकि अल्यौमा, आज के दिन। तुज्जा कुल्लु नफ्सिन, हर नफ्स को जजा मिलेगी। बिमा कसबत, जो भी उसने काम किए। ला जुल्म अल्यौम, आज किसी पर जुल्म ना होगा। इन्नल्लाह सरीउल हिसाब, बेशक अल्लाह जल्द लेने वाला है हिसाब, हिसाब बहुत जल्दी कर लेगा। हदीस में आता है कि दुनिया के दिन के जोहर के वक्त तक सब इंसानों का हिसाब पूरा हो जाए, इतनी तेजी से हिसाब होगा। आज हमारे तेज से तेज तरीन कंप्यूटर कितनी तेजी से कैलकुलेशंस करते हैं, कुछ भी नहीं उसके मुकाबले में। जो क़यामत के दिन हर एक के जिंदगी के एक एक लम्हे में जो जो कुछ उसने किया, सब की कैलकुलेशन हो जाएगी, हर चीज को गिन के रख दिया जाएगा। कितने सच बोले, कितने झूठ बोले, कितनी खयानत की, कितना धोखा दिया, क्या कितनी नमाजें पढ़ी, कितनी नहीं पढ़ी, कितनी किस क्वालिटी की थी, इतनी तेज स्पीड से हिसाब होगा कि पूरी की पूरी मखलूक जो अव्वल से आखिर तक है, उन सब का आधे दिन में अल्लाह हिसाब करके खत्म कर देगा। ओके जाओ, जहां जहां जाओ। सुभानक अल्लाहुम्मा व बिहम्दिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तगफिरुक व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
1: अस्सलामु अलैकुम। मज़ीद मालूमाती तालीम व तरबियत पर मबनी सीरीज और लेक्चर्स के लिए समात फरमाते रहिए इंस्पायर FM।
2: Coming up next is Bol Ke Lab Azad Hai Tere with Azad.
3: Continue listening to Inspire FM.
4: Inspire FM.
5: In Rabi al-Awwal, the month of the Prophet's birth, fasting carries deep spiritual importance because Mondays were cherished by the Messenger of Allah. The recommended days to observe these voluntary fasts are weekly, are on Monday and Thursdays. Remember, being consistent for 66 days allows a habit to be built. Why not start now? Make the most of this time, and may Allah accept your fast and du'as. Ameen.
6: Graceland Solicitors are committed to protecting your rights and fighting your corner to ensure you get the best possible results. Specialising in immigration matters, employment issues, family matters, personal injury, medical negligence, civil litigation and housing. Need help with your immigration problem? Graceland Solicitors provide free immigration drop-in clinics every Friday. Call Graceland Solicitors today on 01582 343 453 or visit us at 275 Dunstable Road, Luton, LU4 8BS and begin your journey towards justice today.
1: रिश्ता नेटवर्किंग आज के इस मसरूफ और गहमा गहमी के दौर में रिश्ता ढूंढना किसी मुहिम से कम नहीं। ये एक मुश्किल काम है, लेकिन घबराइए नहीं। इंस्पायर एफएम रिश्ता नेटवर्किंग के साथ मिलकर कम्युनिटी के इस मसले में आपकी मदद के लिए अपनी खिदमत पेश कर रहा है। 12 सितंबर बरोज हफ्ता दिन सुबह 11:30 से सपहर 4:30 बजे तक एम्बरली गार्डन्स मार्की गोर्स फार्म हाई रोड बेडफोर्ड MK453AB में सिर्फ खवातीन की नशिस्तों का एहतमाम किया गया है जिसमें आप अपने अजीज व अकारब के लिए रिश्ता ढूंढ सकेंगे। हमारे पास महदूद नशिस्तें बाकी हैं, आज ही रजिस्ट्रेशन करवाइए और इस कार्य खैर में हिस्सा लीजिए। मजीद मालूमात के लिए विजिट कीजिए www.rishta-networking.co.uk। अपने जीवन साथी की तलाश, रिश्ता नेटवर्किंग और इंस्पायर एफएम के साथ।
7: Are you ready to embark on a journey of purpose and impact? The East of England Ambulance Service is recruiting now. Are you seeking training and a new career or looking for a challenge in development? Start your career for life with East. Apply now for roles in frontline emergency operations, control rooms, support services and non-emergency transport. Visit www.eastamb.nhs.uk and click Join the Team. Make a real difference. Join the East of England Ambulance Service and start your career for life.
8: Are you looking for a guaranteed return on investment? With Wanuma's ongoing Sadaqa Fund, your £1 a day turns into food for the hungry, water for the thirsty, and care for the orphans. We work in 20 countries, including Gaza, Yemen, Uganda, and more, a continuous charity, and 100% of your donation goes to those who need it most. Invest in this life for your Akhirah at www.wanuma.org.uk.
9: Do you feel the burnout of parenting? Do you feel that you just can't parent anymore? Do you find raising children in today's society both challenging and exhausting? Join me, Sister Navid, in my parenting show every Tuesday evening at 7 p.m. when we will be discussing the numerous challenges ranging from nurturing dispositions to building and molding the leaders of tomorrow. With Sister Navid on Inspire FM, the parenting show at 7 p.m. every Tuesday evening on Inspire FM.
10: From the studios of Inspire FM, the time is now midday.
11: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रवैये से हमारे ज़हनी और माशरती मसाइल उलझते चले गए। हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं। मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आजाद है तेरे ओनली ऑन इंस्पायर एफएम।
12: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
13: ताकि यू नो वो ट्रिगर थम नहीं होता वो जो सारी चीज़ें टेंडनाइट सारी चीज़ें भी ठीक हो सकती हैं साथ बंदा एक्सरसाइज ही कर ले हाथ की नहीं जी उन्होंने कहा नहीं हम पंखा लगा लेंगे
14: लेकिन वाकई हमें अल्लाह का बहुत ज्यादा शुक्र अदा करना चाहिए हर इन चीजों पे लाइक वी शुड बी सो ग्रेटफुल फॉर एवरीथिंग
13: शो ने हेल्प की साथ जो करनी चाहिए उसको
14: बहुत ज्यादा अज़ात अल्लाह मैंने आपकी जैसे पिछले शोज आपके जो अभी गुजरे हैं उन उन उनको सुनना शुरू किया
13: वो कैसे तो बहुत अच्छे शो थे पिछले दो बहुत ही अच्छे थे
14: हाँ जी बिल्कुल, उनमें से एक मैंने सुना है, अभी दूसरा रहता है मेरा तो।
13: वो सुना आपने जिसमें कहा है, जब तक आप पूछेंगे नहीं मैं बताऊंगा नहीं, और आपने कहा जो कुछ पूछेंगे मैं वो सब बताऊंगा, और उसका रास्ता भी बताऊंगा, प्लान भी बताऊंगा, सब कुछ बताऊंगा, लेकिन पूछेंगे आप, बजाय इसके कि सिर्फ हमें कहते रहे कि आप ऐसे हैं, आप वैसे हैं, आपने ये पा लिया, वो पा लिया, कैसे पाया, क्यों पाया, क्या हुआ, वो पूछें, रास्ता कौन सा है, जो भी आप पूछना चाहते हैं पूछें, तो उसका जवाब आएगा।
14: अज़ादला, आज मेरा एक क्वेश्चन है, वो ये कि आपको कैसे पता चलेगा कि नाउ इट्स द टाइम टू लेट इट गो। जैसे हमने चीजें पकड़ी होती हैं, बस छोड़ते नहीं है, लेकिन एक वक्त ऐसा आता है कि बस अब जाने दो, वो हमें कैसे पता चलेगा कि नाउ इट्स द राइट टाइम।
13: जब हर्ट करने लगे, जब दर्द जो है वो काबू से बाहर होने लगे, जब वक्त जो है वो आपको लगे कि यू आर होल्डिंग इट फॉर टू लॉन्ग और इसका कोई फ़ायदा नहीं है, लेकिन आप वैसे ही क्लिंग ऑन करके किसी चीज़ के साथ बैठ गए हैं, और आप बजाय इसके कि उस डर को प्रोसेस करें और आहिस्ता आहिस्ता उसको लेट गो करें, क्योंकि अब आप ज़िंदगी के उस डेकेड में या उस जगह या उस पोजीशन में नहीं हैं। तो अगर कोई चीज़ आपने बचपन से पकड़ी हुई है, तो वो बचपन के स्कार्स और तकलीफ़ें सीखने के लिए थी, उस वक्त आपके इख्तियार में चीज़ें नहीं थी, उस वक्त वो आपके लिए अनकंट्रोलेबल फैक्टर्स थी, अब कंट्रोलेबल फैक्टर्स हैं। इस बात को आपको लगता है कि हम कहीं से भी रब के साथ जस्टिफाई कर पाएंगे कि जी मेरे साथ बचपन में ये हुआ था, या मेरे साथ जवानी में ये हुआ था, या मेरे साथ धोखा हो गया, वो आगे से जवाब है। तो क्या, किसने कहा था कि ज़िंदगी आपको दूंगा तो पार्टी चल रही होगी वहाँ पर, उसमें तो स्ट्रगल्स हैं, उसमें तो टूल्स दिए थे, एक यू नो एक एनवायरमेंट दिया था, उसके अंदर आपने कुछ चीज़ों में ऑपरेट करना था, कुछ थोड़े से अरसे के लिए, एक वेरी लिमिटेड पीरियड ऑफ टाइम के अंदर आपने कुछ चीज़ें करनी थी। क्या हुआ, ये नहीं मिला, वो नहीं मिला, ऐसे हो गया, वैसे हो गया, फिर किया क्या, वो जो टैलेंट दिया था, ये जो मकसद दिया था, ये जो रास्ते में लोग मिले थे, ये जिसने सपोर्ट की थी, इनको वापसी में क्या दिया आपने, इनको क्या मिला आपसे, दुख तकलीफ़ें परेशानियाँ, आपके माँ बाप को क्या मिला, आपके दोस्तों को क्या मिला, आपने बनाया क्या, दिया क्या दुनिया को, अपने बाद क्या दुनिया आप छोड़ के आए हैं। तो ये सारी चीज़ें जब आप अपने साथ इंटरनल डायलॉग करेंगे ना, तो आपको समझ आएगा कि एक्चुअल में दुनिया में कई चीज़ें जो हमने पकड़ के रखी हैं, वो खुदा के साथ लड़ाई है हमारी। और लड़ाई कैसे, क्योंकि एक नेचुरल फ्लो ऑफ लाइफ है, उसको हमने डिसरप्ट किया हुआ है। हम वक्त के साथ चीज़ें सीख कर आगे बढ़ने के बजाय, हम जो नेचुरल फ्लो का मतलब है, कोई फौत हो जाता है आप उसको पकड़ के बैठ जाते हैं, तो क्या नेचुरल नहीं है लोगों का मर जाना? आप रब को मानते हैं लेकिन उसके नेचुरल प्रोसेस को नहीं मानते, आप तो उसके खिलाफ ही खड़े हैं ना। कोई चीज़ आपको मिली थी, वो ले ली गई है, तो क्या आप साथ लेके आए थे उसको? यहीं दुनिया में मिली थी, उसी ने दिलाई थी, उसी ने लिए, आगे कुछ और पड़ा हुआ होगा आपके लिए, आप कोशिश तो करें आगे तो निकलें आप। तो जब आपको मकसद की ज़िंदगी की समझ आई थी आ जाएगी, जब आपको खुद का पता लग जाएगा मैं कौन हूँ, जब आपको रब का पता चल जाएगा वो कौन है, वो क्या चाहता है, हम क्या चाहते हैं, ये कहीं अलाइन भी हो रहे हैं आपस में दोनों के, नहीं, हम नमाज़ें भी पढ़े जा रहे हैं लेकिन दुखी हैं, लंबे हमारे मुँह हैं, हम खामखा परेशान दुखी, और कहा गया, क्लियर कट कहा गया, मोमिन को कभी हुज्न मलाल नहीं होता, यानी वो हर वक्त का दुखी और वो यू नो मलाल पीछे की कहानी को याद करके, काश मैंने ये ना किया होता, वो ना किया होता, हो गया, गुजर गया, आगे क्या है, क्योंकि उसने यहाँ परमानेंट नहीं रहना है। यहाँ अगर देखें, अगर मुझको कोई 50,000 साल भी रहना होता तो चलो फिर भी तुक बनती थी कि चलो जी ये हो गया, वो हो गया, आगे कैसे चलूँगा, टाइम ही 50, 60, 70 साल है, किसी के पास इससे भी कम है, तो इसके बीच में ये नहीं मिला, वो नहीं मिला, ये हो गया, वो हो गया, बचपन में माँ बाप मिले तो मसला, नहीं मिले तो मसला, बच्चे हुए तो मसला, बच्चे नहीं हुए तो मसला, दोस्त मिले तो मसला, नहीं मिला तो मसला, मोहब्बत मिली तो मसला, नहीं मिला तो मसला, शादी हुई तो मसला, नहीं हुई तो मसला, तलाक हो गई तो मसला, नहीं हो रही है तो एक और मसला। इन मसाइल में आपको क्या लगता है कि जिस काम के लिए आप आए हैं वो मजाक कर रहे हैं हम उसके साथ, और सैकड़ों सालों से यही ड्रामा चल रहा है, सास भी कभी बहू थी से बाहर निकलें, और यू नो हमने ज़िंदगी की माँ बहन और बाप भाई करके रख दिया है, अपना भी हमने ये कर दिया, दुनिया के साथ भी हमने ये कर दिया है, मकसद के साथ हमने ये कर दिया है, तो कब तक चीज़ों के साथ लटके रहेंगे, कब तक किसी और से पैसे लेके खाते रहेंगे बेगैरतों की तरह, कब तक किसी और की एनर्जी से एनर्जी लेके जिंदा रहेंगे बेशर्मों की तरह, कब तक, हमने वापस भी तो कुछ करना है किसी को। जो आदमी आपकी बात सुनता है सारे दुख लेके परेशानियां उस पर चढ़ जाते हैं और उसी से सब कुछ मांगने शुरू हो जाते हैं, बजाय इसके कि उसको तो कुछ कहना ही नहीं है जिससे आपको एनर्जी मिल रही है। میری زندگی کے کچھ چار پانچ راکس ہیں پچھلے 25-30-40 سالوں سے، حرام ہو انہوں نے میرے لیے جو ایک وقت میں کر دیا، اٹس مور دین انف. ساری زندگی میں ان کو بلیسنگ کے طور پہ لیتا ہوں، کبھی تکلیف پریشانی ان کو نہیں بتاتا، اگر شیئر کر لی بات کر لی، لیکن اس سے کا کوئی مقصد نہیں ہوتا کہ ان سے کچھ لینا ہے یا ان سے مجھے کوئی سپورٹ چاہیے، نہیں، وہ ہیں، یہی بہت بڑی سپورٹ ہے، وہ مجھے جانتے ہیں، بہت بڑی سپورٹ ہے، مجھے کوئی ایکسپلین نہیں کرنا پڑتا، بہت بڑی سپورٹ ہے، لوگ میرے بارے میں کیا کہتے ہیں ان کو اس سے پرواہ نہیں، بہت بڑی سپورٹ ہے. تو بالکل اسی طرح آپ کو بھی سمجھ آ جانا چاہیے، بچپن کی چیزیں بچپن میں اچھی لگتی ہیں، جوانی کی چیزیں جوانی میں کریں، مڈل ایج کی چیزیں مڈل ایج میں ہینڈل کریں. اب آہستہ آہستہ ہم میچور ہو رہے ہیں اور بڑھاپے میں جا کے جتنا ہمارا بچپنا ہے، جتنی ہماری انسیکیورٹیز ہیں وہ سامنے آ جاتی ہیں. ہم اتنے برے اور نیچ سوچوں والے اور ایموشنل اور نیڈی بوڑھے اور بوڑھیاں ہوتے ہیں کہ ہم سے بچے ملنا ہی نہیں چاہتے، اور اس چکر میں ہم ان کو دور کر دیتے ہیں اور جو بھی ہماری انویسٹمنٹ ہوتی ہے وہ ساری کی ساری ضائع ہو جاتی ہے. تو سوچیں سمجھیں، سوچنے سمجھنے سے آپ کیا بنیں گے؟ ایسٹ بنیں گے. نیچر کے سائیکل کو ایکسیپٹ کرنے سے آپ کیا بنیں گے؟ ایسٹ بنیں گے. اپنی چیزوں کو خود ہینڈل کرنے سے آپ کیا بنیں گے؟ ایسٹ بنیں گے. کوئی اتنا بے وقوف نہیں ہے اس دنیا میں کہ ایسٹ چھوڑ دے. نو بڈی لیوز این ایسٹ. ایوری بڈی وانٹس ٹو اون دی ایسٹ، دے جسٹ ڈونٹ وانٹ دا لائبلٹیز. دین ڈونٹ بی اے لائبلٹی. زندگی میں آپ لائبلٹی بننے کے لیے آئے ہیں، جان بوجھ کر تو آپ کوئی بھی نہیں لائبلٹی بنے گا، لیکن ہم جان بوجھ کر کمپنی اپنی ذات کو بینک کرپٹ کرا دیتے ہیں، خود لائبلٹی بن جاتے ہیں. لوگ آپ سے بات نہیں کرنا چاہتے، آپ سے ملنا نہیں چاہتے، آپ کے ساتھ ٹائم نہیں اسپینڈ کرنا چاہتے. دوستی تو بڑی دور کی بات ہے، شادی تو بڑی دور کی بات ہے، پارٹنرشپ تو بہت ہی دور کی بات ہے. ہم میں سے کئی لوگ اس قابل بھی نہیں ان کے ساتھ کوئی کوالٹی ٹائم اسپینڈ کرے، کیونکہ اس میں آپ کے دماغ میں گیمیں چل رہی ہیں، دنیا، لوگ، حالات، لوگوں پہ ٹانگ رکھنا، کوئی سوشل ایکسیپٹنس کے لیے چیز بنا لینا، کسی کے ساتھ پارٹنرشپ میں اپنے فائدے اٹھا لینا. کل میں ہوں گا ہی نہیں، پتہ نہیں کتنا ہوں میں، اس ڈرامے کے اندر فوکس کروں میں یا جو مجھ کو دنیا میں کرنا ہے اور جس طرح مجھے ڈیل کرنا ہے اسی سے مجھے آخرت، جو ہم کہتے رہتے ہیں. اگر ہم آخرت کے ماننے والے ہیں تو آخرت کے لیے کیا کنٹریبیوشن ہے، کیا انویسٹمنٹ ہے؟ تو جب ہے ہی کچھ نہیں، تو میرا یہ، میرا وہ، میرا فلاں، میرا یہ، میری شادی، میری طلاق، میرا بچہ، میرے ساتھ یہ، میرے ساتھ دھوکہ، میرے ساتھ بچپن میں، میرے ساتھ ماں باپ نے، میرے ساتھ بہن بھائیوں میں، اور باہر نکل بھائی ان ساری باتوں سے. ایڈلٹ آدمی یہ باتیں سوچتا رہتا ہے. ہم لوگ ذہنی طور پہ کیا کہتے ہیں ایسے لوگوں کو؟ مین چائلڈ، مورانز، امبسلز. ایکچوئل میں ہم یہ ہیں، اور میں تو بتا چکا ہوں بہت دفعہ مردوں اور عورتوں کو کہ یہ جنس کی جو حرکت ہوتی ہے اس کو انگلش میں یہ کہتے ہیں، اس کو اردو میں یہ کہتے ہیں، اور اس کو ہم لوگ گالی سمجھتے ہیں، لیکن یہ ورڈز ہیں، ایکسپریشنز ہیں ہمارے اندر کے، جو بھی انر چائلڈ جو ابھی تک ہیل نہیں ہو پایا، جو ہم چیزوں کو سمجھ نہیں پائے. ہماری گریڈ ہی ختم نہیں ہو رہی، ہماری لسٹ ہی ختم نہیں ہو رہی. ہم وہ اتنا جمع کرنا چاہتے ہیں جتنا ہم نے استعمال نہیں کرنا. جو ہم نے کما لیا ہے وہ اس سے ہماری اولادیں اور لوگ برباد ہو جائیں گے، بجائے اس کے کہ ہم ہر مہینے کام کریں اس سے آپ کا کچھ بنے اور ہر سال تھوڑی تھوڑی ترقی ہو، بجائے اس کے کہ اتنا ہو جائے کہ آپ پاگل ہو جائیں اور اس پیسے کو اور اس چیز کو چھپاتے چھپاتے اپنے گھر میں اور اپنے کمپنی میں اور اپنی زندگی میں لڑائیاں شروع کر دیں. تو یہ جب آپ اس طرح سوچنا شروع کریں گے تو اس سے آپ کو سکون آئے گا. ایک اور بات جو یہاں پہ کرنا ضروری ہے، دیکھیں جب آپ بہت نیڈی ہوتے ہیں نا، یا آپ ڈیسپریٹ ہو جاتے ہیں، یا آپ کسی چیز کی چاہ میں اس کے پیچھے بھاگنا شروع کر دیتے ہیں، چاہے وہ کوئی انسان ہو، چاہے کوئی مقصد ہو، چاہے کوئی فیم ہو، کوئی نیم ہو، کوئی بھی چیز ہو، تو پھر آپ کی ایک انتہائی تکلیف دہ زندگی میں آپ پیر رکھ دیتے ہیں، اور یہ ایک وشیس سائیکل ہے، اس سے باہر نہیں نکلا جا سکتا. اور اس سے آپ کیا کرتے ہیں؟ یو ڈسرپٹ دا نیچرل فلو آف لائف. اس میں وقت کے اوپر کچھ چیزیں آپ کو ملتی ہیں، کچھ پہلے دوسرے ڈیکیڈ میں ملتی ہیں، کچھ تیسرے چوتھے میں ملتی ہیں، کچھ کبھی نہیں ملتی ہیں. ان چیزوں کے ساتھ آپ کمفرٹیبل ہوتے ہیں، نیچرل سائیکل کے اندر زندگی چلتی ہے. لوگ آپ سے ملتے ہیں، علیحدہ ہوتے ہیں، کچھ لوگ تھوڑے سے وقت کے لیے ساتھ ہوتے ہیں، کچھ زیادہ وقت کے لیے، کچھ لمبے وقت کے لیے، کچھ لوگ آپ سے شروع میں، کچھ بعد میں بچھڑ جاتے ہیں. یہ ایک نیچرل فلو ہے چیزوں کا. کچھ چیزیں آپ کے گفٹ سے الائن ہی نہیں کرتی، کچھ چیزوں کا آپ میں نیچرل ٹیلنٹ ہی نہیں ہوتا، کچھ چیزوں کا آپ کے لیے وہ ہمت، وہ طاقت، وہ زیسٹ، وہ ریزیلینس ہی نہیں ہوتی کہ آپ وہ حاصل کریں. کئی لوگوں کا وہ پروفیشن ہی نہیں ہوتا، کئی لوگوں کے لیے وہ انسان جن کے پیچھے بھاگ رہے ہوتے ہیں وہ ان کے لیے نہیں ہوتے، وہ اسپیسیفک رشتے کے لیے نہیں ہوتے، وہ کسی اور چیز کے لیے ہوتے ہیں. ان کے ساتھ ہم خراب کر لیتے ہیں اور اس وقت کو بھی ہم برباد کر لیتے ہیں. تو جب آپ ڈیسپریٹ ہونے سے باہر نکلیں گے، نیڈی ہونے سے باہر نکلیں گے، ریئلٹی کو ایکسیپٹ کریں گے، اس فائن بیلنس کو سمجھ جائیں گے کہ وٹ ٹو ہولڈ آن ٹو، وٹ ٹو لیٹ گو، اس بات کو سمجھیں گے ہاؤ مچ از گڈ انف، مجھے اس دنیا میں کتنا رہنا ہے, کتنے سال رہنا ہے, کتنا پیسہ, کتنا نام مقام مجھے چاہیے اپنے بیسک کام کرنے کے لیے. اور جو کچھ آپ کو ملا ہے اس پہ زیادہ دھیان ہوگا, دوسروں کو کیا ملا ہے اس پر دھیان دینا سے باز آ جائیں تاکہ آپ چیزوں کو بہتر ہینڈل کر سکیں اور یہ پریشر آپ کو بودر نہ کرے. جب آپ یہ کریں گے تو آپ کیا کریں گے, بدقسمتی سے اس سٹیج پہ آ کے آپ وہ سوچنا شروع کریں گے یا وہ کرنا شروع کریں گے جس کے لیے آپ کو پیدا کیا گیا ہے. اور زیادہ تر بدبخت ہم لوگ 35-40 میں ہمیں آ کے یہ بات سمجھ آتی ہے کہ ہمیں سوچ کر کرنے کے لیے پیدا کیا گیا ہے. کرنے کے لیے جانور, حشرات الارض, رینگنے والے, اڑنے والے جانور, ان لوگوں کے لیے ان کو صرف کرنا ہے, ان کو اور کچھ نہیں آتا, ان میں بیسک انٹیلیجنس ہے. ہم میں بہت کچھ ہے, آرٹیکولیشن کی ابلٹی سے لے کر علم البیان سے لے کر انٹلیکچوئل ابلٹی ہمارے اندر ہے, جس کی وجہ سے ہم دنیا کو مسخر کر رہے ہیں. دنیا ہمارے تابع ہے, سب کچھ ہمارے انڈر ہے, ہم کانکر کر چکے ہیں دنیا کو. تو جب ہمیں یہ سوچ کر کرنے سے ہوتا ہے, ہم 40 سال تک کیا کر رہے ہوتے ہیں, ورینگ سے صرف سٹریس بڑھتا ہے, پریشانی آتی ہے, ڈیسپریشن آتی ہے, نیڈینیس بڑھتی ہے, آپ کی فیلنگز بار بار ہرٹ ہو جاتی ہیں. تو ورینگ سے آپ اپنے آپ کو راب کر لیتے ہیں, آپ کی انرجی سے, پروڈکٹیو تھاٹ سے, کلیئرٹی آف مائنڈ سے, چیزوں کو دیکھ نہیں سکتے آپ کلیئرلی کیونکہ آپ وری کر رہے ہیں 30-35-40 سال تک. اور تھنکنگ شروع کر دینی چاہیے تو شروع سے ہی, جس میں آپ کو تمام اسپیکٹس آپ کے سامنے ہو جاتے ہیں. جب ہم اتنا ارج کے ساتھ, اتنی پاگل پن کے ساتھ کسی چیز کے پیچھے بھاگ رہے ہوتے ہیں, کسی بھی چیز کے پیچھے, تو آپ کو ارد گرد نظر آنا بند ہو جاتا ہے. اور کئی دفعہ جو چیز اصل میں آپ کے لیے, وہ آپ اس چیز کی سائڈ پہ پڑی ہوتی ہے, رائٹ سائڈ, لیفٹ سائڈ, فرنجز کے اوپر وہ چیزیں ہوتی ہیں, اور ول آپ ٹنل ویژن میں چل رہے ہوتے ہیں صرف لانگر رن میں, تو وہ آپ کو کبھی نظر نہیں آتی. اور راستے میں کئی لوگ جو آپ کے ساتھ ہونے چاہیے تھے, کئی اپرچونیٹیز, کئی انوائرمنٹس جو آپ کے لیے تھے جس میں آپ کمال کر سکتے تھے, وہ چھوڑ کر ان چیزوں کے پیچھے, ان لوگوں کے پیچھے, اس پاور یا کرسی کے پیچھے آپ بھاگ رہے ہوتے ہیں, جو آپ کے اینڈ میں جب آپ کے ہاتھ آتی ہے تو سب کچھ آپ لوز کر چکے ہوتے ہیں, مینٹل, فزیکل, سائیکولوجیکل ہیلتھ بھی, اسپریچول ہیلتھ بھی, رشتے بھی, اور بہت ساری چیزیں بھی. تو اس کو نظر, یہ سمجھنا, یہ جو ابھی میں نے آپ کو ایکسپلین کیا ہے نا, یہ جس بندے کو اتنی سی بات سمجھ آ گئی, زندگی میں اس کو تکلیفیں, پریشانیاں, پھر وہ ڈھونڈا کرے گا کہ مجھے کوئی تکلیف ملے, کوئی پریشانی ملے, کوئی مسئلہ ملے, میں حل کروں. پھر آپ کو یہ جو ہر چیز آپ کے دروازے پہ کوئی تکلیف, پریشانی, مسائل ڈال جاتے ہیں نا لوگ, یہ ختم ہو جائے گا, آپ کا دکھنا بند ہو جائے گا, دکھنا شروع ہو جائے گا آپ کو, اور پھر آپ کی مرضی ہے, پک اینڈ چوز کریں. آپ اس سے بہتر اگر کلپ کوئی سمجھتا ہے کہ ریکارڈ کرا لے گا تو وہ نہیں ہو سکتا, وہ صرف آپ کے سر ہے, سارے سہرے آپ کے سر چلے جاتے ہیں سجیلا جی. بار بار
14: یہ سب کچھ آپ کرتے ہیں,
13: یہ ہوا کیا تھا, اب بتائیں یہ جو کیا بتایا ہے, کیا سمجھ آئی؟
14: ہاں کہ یزاد اللہ, آپ نے تو مسئلے کا حل, مسئلے کی جڑ ہی آپ نے ختم کر دی.
13: میں نے پتہ ہے یہ کیا کیا ہے
14: جی,
13: یہ میں نے ایک بندہ تھا جو بڑا ویک تھا, ٹھیک ہے, وہ کسی سے محبت کرتا تھا تو وہ اس بندی کو کچھ بتا نہیں سکتا تھا کہ میں آپ سے محبت فرماتا ہوں, اب ہماری شادی ہو جائے, اب ہمارے 2 بچے ہوں جن کی شکل میری طرح, عقل آپ کی طرح, خدا نخواستہ ہو جائے, ٹھیک ہے, یہ سب وہ کہہ نہیں پاتا تھا. تو اس کا ایک دوست تھا جو ایک بہادر قسم کے بے وقوف دوست ہوتے ہیں نا, جو صرف انگلی کرنا جانتے ہیں, وہ آپ کو مروانا چاہتے ہیں, پھنسانا چاہتے ہیں, تو وہ آپ کو خواہ مخواہ کی شہ دیتے ہیں, اور پھر آپ سے وہ کہتے ہیں جی آپ نے ایسا کرو, اس دفعہ جاؤ مرد بنو اور جا کر کہہ دو سب کچھ, ٹھیک ہے. تو وہ بندہ پھر بڑا تیار شیار ہو کے خوشبو وغیرہ لگا کے یو نو جاتا ہے, اور وہاں پر اس بندی کے سامنے کھڑا ہوتا ہے, وہ اس نے اپنی اسپیچ پوری تیار کی ہوتی ہے, اور آف کورس جب آپ اتنے ڈیسپریٹ ہوتے ہیں, گھبرائے ہوئے ہوتے ہیں, ہارمونز بمبارڈ کر رہے ہوتے ہیں, آپ کی بیسک یو نو چیزیں آپ کو چاہیے, لیکن اس کے لیے آپ اتنا بڑا ڈراما کر کے یو نو گھبرائے ہوئے, اگلا بندہ بیچارہ عام سا انسان ہے, وہی ہر وقت گھبرایا گھبرایا رہتا ہے, اس کو لگتا ہے میں تو کچھ ہوں ہی نہیں, میرے میں تو کوئی خاص بات ہے نہیں, لیکن اب آپ کے دماغ میں گھوا بنا ہوا ہے تو اس نے اس کو مطلب ہوا بنائے ہوئے, ٹھیک ہے, تو اب آپ اس کے سامنے کھڑے ہو گئے ہیں تو آف کورس آپ اپنا سارا لیکچر بھول گئے, ٹھیک ہے, میں تو ہاں تو وہ تو نہیں تو یہ تو لیکن تو فلاں تو میں نے تو, اب جب یہ کہنا شروع ہوتے ہیں تو اس کو, تو اب وہ دوست پیچھے سے اسے کہتا ہے بول سب کچھ, ٹھیک ہے, تو اس دوست کی طرف دیکھتا ہے اور پھر لڑکی کی طرف دیکھتا ہے اور ایک سانس لیتا ہے لمبی سے اور کہتا ہے سب کچھ. سمجھ رہی, یہ میں نے اس کا ایک چھوٹے سے لطیفے میں پوری کہانی ڈال دی ہے ایسے ہی, اور میں نے پورا سما باندھا ہے تاکہ ہر بندے کو نظر آئے یہ دوست کون ہے, وہ دوسرا کمیاں دوست کون ہے, وہ لڑکی بیچاری سامنے کون ہے جو دوپٹہ سیدھا کر کے گھبرائی ہوئی ہے, ٹھیک ہے جی. اور آپ کی پرفیوم سے اس کا سانس بند ہو رہا ہے اور اس کی باڈی اوڈور سے آپ کا بھی بند ہو رہا ہے, لیکن آپ جذباتی ہوں اس وقت, ٹھیک ہے جی. لوگ بڑے کمینے ہیں جب وہ کہتے ہیں سر آپ طرح کھل کے ہنستے ہیں, ہمیں بڑا مزہ آتا ہے. ارے بھائی میں روز ہنستا ہوں لیکن اتنی سیریس باتیں ہو رہی ہوتی ہیں لائف میں, تو میں لوگوں کو ہنساتا رہتا ہوں, ہنستا رہتا ہوں, ان پہ بھی ہنستا ہوں, ہر وقت لوگوں کی ٹانگیں کھینچتا رہتا ہوں, لیکن شو میں میں کہاں ہنسوں, کوئی مجھے ہنسانے والا بندہ آئے میرے سے ہنسنے کی کوئی بات کرے, ٹھیک ہے, پھر ہم بھی ہنسیں گے آہستہ آہستہ.
14: آپ تو ہمیں اتنا ہنساتے ہیں, ہمارے تو منہ دکھتے ہیں اس کے بعد,
13: کیونکہ سیریس بھی تو باتیں کر کے سر بھی تو دکھاتا ہوں, تو پھر میرا حق بنتا ہے میں منہ بھی دکھاؤں ہنسا ہنسا کے, کیونکہ دنیا میں جو لوگ آپ کو بہت ہنساتے ہیں نا, پھر یہی لوگ آپ کو بہت رلاتے بھی ہوتے ہیں. ہاں لیکن آپ نے یہ سوچنا ہوتا ہے کہ جس انسان نے ہنسایا ہے اس کو کچھ تھوڑا بہت لیوریج دیں کہ وہ کبھی کبھی آپ کو رلا بھی سکے, کیونکہ ہنسایا بھی تو اسی نے ہے نا. یہ بالکل ایسا ہے, وہی رب ہے ہمارا جس نے ہمیں سب کچھ دیا, سب کچھ جو ہم بھول جاتے ہیں, اور تھوڑا بہت دکھ, تھوڑی بہت تکلیف, تھوڑی بہت پریشانی, وہ بھی ہمیں اتنی بڑی پہاڑ جیسی اس لیے لگتی ہے کہ ہم اپنے ارد گرد لوگوں کو نہیں جانتے, ہم غزہ کے لوگوں کو کبھی نہیں ملے ان کو جاننے کے کیا ہے, ہم کشمیر کے لوگوں کو کبھی نہیں ملے, ہم افریقن کنٹریز میں جو لوگ کھا پی نہیں سکتے ان کو کبھی نہیں ملے, انڈر نیرشڈ ہیں, ہم بیسک نیسیسٹیز آف لائف جن لوگوں کو نہیں ملی, کئی مجبور غریب لوگ جو عدالتوں میں جیلوں میں سالوں سے سڑ رہے ہیں بنا کسی گناہ کے, ہم کبھی ان سے نہیں ملے. تو جب ہمیں نہیں پتہ ہوتا نا کسی چیز کے بارے میں, تو ہم سمجھتے ہیں جو ہمیں پتہ ہے بس وہی سب کچھ ہے اور مجھے سب کچھ ڈیزرو کرتا ہوں, حالانکہ اگر حساب کتاب پہ دنیا میں رب آ جاتا نا تو بہت سارے لوگوں کے پاس جو ابھی ہے وہ کچھ بھی نہ رہتا, اور جو کچھ ملا ہوا ہے وہ ان سے لے لیا جاتا. تو ہمیں شکر گزار ہونا چاہیے ان چیزوں کا جو ہمیں بنا ارن کیے, ڈیزرو کیے ملا ہوا ہے, ہم کو صرف کوشش کر کے اس کا شکر ادا کرنا ہے, اور ایک اسٹیپ فردر جانا ہے تو اس کو ڈیزرو کرنا ہے, ایک اسٹیپ اور فردر جانا ہے تو اس کو لوگوں کے ساتھ شیئر کرنا ہے, چاہے وہ پیسے ہیں, چاہے وہ ڈونیشن ان کائنڈ ہے, چاہے کسی سے اچھی پیار بھری بات ہے, یا کوئی آسانی پیدا کر سکتے ہیں آپ کسی بھی اچھی چیز میں آپ کر سکتے ہیں, کوئی ایسا بوٹا لگا سکتے ہیں جس کے سائے میں کل کوئی بیٹھے گا, کوئی ایسی کوئی ایسا زکوٰۃ کا کام, کوئی خیرات کا کام, کوئی ایسی چیز جس سے لوگوں کی بھلائی ہو سکے, ان کی زندگی, ان کا مقصد کلیئر ہو سکے, یہی سب کچھ ہے اور یہی بچت ہے, باقی سب کچھ کھایا پیا گلاس توڑا باہر آنے نکل آنے آخر میں, یہ کس کو نہیں پتہ, یہی حساب کتاب کلیئر لکھا ہوا ہے دنیا میں, رب کی کتاب واحد چیز ہے, اس نے پورا حساب کتاب لکھ کر آپ کو دے دیا ہے, یہ کرو گے تو یہ ہوگا, تم سے پہلوں نے یہ کیا ان کے ساتھ یہ ہوا, دیکھو تم کہیں ایسے نہ بن جانا, سوچو سمجھو دیکھو اس کو, اس طرح چیزوں کو ڈیل کرو, جو چاہو کھاؤ پیو اٹھو بیٹھو گھومو, اس کے ساتھ اس چیز کو پکڑ کے رکھنا ہے اور ٹکڑوں میں نہیں بٹنا ہے, کچھ ایکچوئل میں نہیں ہے, اور اگر نہیں کرو گے تو یہ ایسا ہوگا اور اس حد تک خطرناک ہوگا, اور یہ دوسرا جو کرتے ہو جس میں چھوٹے سے اچھے کچھ مٹھی بھر نیک کام, آسانی پیدا کرنے والے, حقیقت کو جاننے والے, لوگوں کے کو مدد کرنے والے, یتیم غریب مسکین کے ساتھ یا جو لوگ ضرورت مند ہیں ان کے ساتھ مدد کر دینے والوں کے لیے, یہ ہے اور ایسا ایسا ایسا ہے جو تمہارے وہم و گمان میں بھی نہیں ہے. تو اب آپ نے ٹریڈ کرنا ہے یا نہیں کرنا, یہ آپ کے لیے ہے, اور اسی سب کے بیچ میں رہتے ہوئے سب کچھ انجوائے کرتے ہوئے رب کی مہربانیوں کو بھی آپ تھوڑا تھوڑا کر کے بھی وہ چیز حاصل کر سکتے ہیں. کام اتنا آسان ہے, اتنا آسان ہے, اسی لیے اس کو غفور الرحیم کہتے ہیں, کیونکہ سب کچھ دے دیا ہے, اس کے بیچ میں تمہاری بہتری کے لیے, اپنی بہتری کے لیے تمہاری یہ سب یہ کیا جاتا ہے, اور آخر میں ہوگا ہوگا وہی جو اس نے کہا ہے, کچھ بھی ہو جائے دنیا کا کوئی بندہ کچھ بھی کہہ دے وہ نہیں ہوگا, پاورفل سے پاورفل آدمی کچھ بھی کہہ دے وہ نہیں ہوگا, سب کچھ ختم ہو جائے گا, لیکن جو اس نے کہا ہے وہ ہوتا آیا ہے, ہوتا ہے, ہوتا رہے گا. اس کے علاوہ اگر کوئی آپ کے پاس اور بھی, اسی لیے جس طرح وہ بات کرتا ہے, جیسے کمیونیکیٹ کرتا ہے, جیسے وہ چیزوں کو کر کے دکھاتا ہے, اتنی اوتھینٹیسٹی صرف اس میں ہے, اسی لیے وہی عظیم عظیم تر ہے, اور اسی لیے وہ آل نوئنگ امنیپوٹنٹ ہے, تو پھر لڑائی کس بات کی ہے. اور یہ جو بہت مزے کے جو نا اسرائیلائٹس کو جو اسرائیل کہتے ہیں, اس کا مطلب ہے دا ون ہو ریسلز ود گاڈ, یہی ہم کرتے رہتے ہیں, ہم ہر وقت خدا کے قانون سے ریسل کرتے رہتے ہیں, ہمیں دیوار پہ لکھا ہوا نظر آ رہا ہے، اسے کہتے ہیں نا رائٹنگ آن دا وال، نوشتہ دیوار جسے کہتے ہیں، ہمیں پتہ ہے کیا ہمارا ہو سکتا ہے کیا نہیں ہو سکتا، ہم کس قابل ہیں کس جوگے ہیں، سب پتہ ہے ہمیں، اس وقت کیا ہو رہا ہے آگے کیا ہو رہا ہے، ہم بڑے ریفائنڈ انسٹرومنٹ ہیں، ہمیں بہت کچھ پتہ ہے، لیکن ہم صرف زور لگاتے رہتے ہیں، خامخواہ زور لگا کے کچھ نہیں ہوتا، ہم نے بھی لگایا 35-36 سال، سب کا سب ضائع ہو گیا، جب سمجھ آیا تو زور لگانے کی ضرورت ہی نہیں تھی، جو کچھ چاہیے تھا وہ ویسے ہی مل جاتا ہے ایز اے بائی پروڈکٹ، تو اتنا زور کیا لگانا، اتنا وری کرنے کی، اتنا پاگل ہونے کی، اتنا ذہنی مریض ہونے کی، اتنا لوگوں کو پہ جذبات اور ہیجان انگیز قسم کی وار لانچ کرنے کی کوئی تک نہیں بنتی ہے، کچھ بھی نہیں، خامخواہ کا ضیاع ہے، اور جس کو نہیں سمجھ آتی وہ تو کرتا رہتا ہے، روز کرتے ہیں دیکھتے رہتے ہیں، جس نے کیا وہ صرف راستہ یہ بتا سکتا ہے، کر کے دکھا سکتا ہے، باقی جس کا جو دل چاہتا ہے وہ کرے، ٹھیک ہے جی؟ کیسے بناتی ہیں آپ یہ کلپ؟
14: میں کچھ نہیں کرتی لالا، سب کچھ آپ کرتے
13: ہیں، یعنی کہ پھر وہی والی، یہ تو آپ بالکل وہی کہہ رہی ہیں جو میں بھی کچھ نہیں کرتا، یہ سب آپ کرتے ہیں، کیونکہ مجھے بھی کچھ نہیں کر کے اگر یہ بنتا ہے اور آپ کا بھی کچھ نہیں کر کے یہ بنتا ہے تو اللہ کرے ہم سارے، اچھا ہمارے بارے میں شاید انہوں نے کہا تھا نا وہ جو کچھ نہیں کرتے کمال کرتے ہیں، تو یہ تھا وہ کمال، اب ہم کو سمجھ آئے، ہم تو جلال سے جمال تک، بلکہ جمال سے جلال تک پہنچے، اور پھر کہیں نہ کہیں ہمیں نظر آیا کہ ہم کمال مس کر رہے ہیں، اور یہ سارے کے سارے میرے نیفیوز کے نام ہیں،
14: اچھا یہ جب بھی آپ نے بتائے،
13: ہاں جی سارے کے سارے بہت ٹیلنٹڈ اور کمال بچے ہیں
14: ماشاءاللہ،
13: سارے اپنے آپ کو ہم سے بہت سمجھدار سمجھتے تھے، سمجھتے ہیں اور سمجھتے رہیں گے، اور ایک میرے بھانجے نے ایک دفعہ مجھے کہا جوانی میں کہ مامو اگر میں آپ کی طرح ہینڈسم ہوتا نا، ٹھیک ہے یہ بات ہے آج سے کوئی 25 سال پرانی، اور وہ بھی بعد میں اس نے بھی آرمی وغیرہ جوائن کیا، مامو میں آپ کی طرح ہوتا نا تو میں لٹ ڈال دیتا، ٹھیک ہے، تو میں نے آگے سے کہا میرا پتر اللہ اسی لیے گنجے کو ناخن نہیں دیتا کیونکہ وہ اپنا سر چھیل لے گا، تو رب نے تجھے میری طرح نہیں بنایا کیونکہ اس کو پتا تھا تو لٹ ڈال دے گا، تو لٹ ڈالنے کی ضرورت نہیں ہے، لٹ آپ کے ہونے سے ویسے ہی پڑ جاتی ہے، آج وہ ماشاء اللہ بڑا اچھا اپنا رینکس وینک چیزیں یہ سب کچھ کرتا ہے، تو مجھے اس کے بارے میں کچھ بڑی ایک دو باتیں پتہ، بڑے سال ہو گئے تقریباً 15 بھی ملاقات نہیں ہو سکی، وہ اپنے کام پہ ہوتا ہے، تو ایک دو باتیں مجھے پتہ چلیں جو مجھے نہیں اچھی لگی، تو میں نے کہا چلو جب ملاقات ہوگی، اور یہ وہ بچہ ہوا کرتا تھا جب میں اسکول میں ہم پڑھا کرتے تھے، تو ہم سینئر تھے اسکول میں، اور اس کو نیا نیا اسکول میں داخل کیا، تو وہ اسکول وہی تھا، تو جہاں ہماری کلاس تھی نا اس کے بالکل ساتھ وہ گھنٹی لگی ہوئی تھی، وہ پیریڈ دکھانے کے لیے نہیں، وہ کلاس کا جب پیریڈ ختم ہوتا ہے تو وہ جو گھنٹی بجتی ہے تو بالکل ہمارے کان کے پاس لگی ہوتی تھی، تو اس کو ہم نے نیا نیا اسکول میں داخل کیا، اسی اسکول میں ان کے رشتے داروں کا بھی تھا وہ، تو اسکول میں ہم بیٹھے ہوئے ہیں، ہماری ٹیچر کوئی بڑی سب مشکل چیز ہمارا پڑھا رہی ہے، اور ہم بیٹھے ہوئے ہیں وہاں کلاس میں، وہ ہم بھی 5ویں 6ویں میں تھے 10-12 سال کے، تو ایک دم کھڑکی میں سے آواز آئی مامو، میں تو جب پیدا ہوا تھا تو بتایا تو ہے، میں جب پیدا ہوا تھا تو میں مامو تھا، ہاں جی میری ایک بھانجی میرے سے 1 سال بڑی ہے، ہمیں پیدا کرنے کے لیے بڑی تکلیفیں کاٹی گئیں، 35-34 سال کی تپسیا کی گئی،
14: آپ بتا رہے تھے خان جی،
13: اس تپسیا کے بعد ہم پیدا ہوئے، پٹھانوں کے لیے ان کو لگتا تھا ہماری بڑی زمین ہے، جو کہ بعد میں پتہ چلا اتنی تھی نہیں، اور اس گاؤں میں گاؤں کے جو کچھ لوگ ہوتے تھے زمیندار، اس میں ہم لوگ ہوا کرتے تھے،
15: اور یہاں آج کے ہمارے اس پروگرام کا اختتام ہوتا ہے جی، دس از آزاد سائننگ آف، یو کین آلسو لسن ٹو آر ریڈیو اسٹیشن ایٹ www.radioazad.us، اس کے علاوہ اگر آپ پوئم سننا چاہتے ہیں، نظمیں سننا چاہتے ہیں تو آپ ساؤنڈ کلاؤڈ پہ جا سکتے ہیں، مکس کلاؤڈ پہ، اسپیشلی بتانا ضروری ہے ان تمام لوگوں کو جو شوز کی ریکارڈنگ یا اپنے فیوریٹ شوز کی ریکارڈنگ سننا چاہتے ہیں اپنے ٹائم کے اوپر، آپ لوگ مکس کلاؤڈ پہ جا کے ریڈیو آزاد کو سرچ کیجیے اور ہمارے شوز وہاں پہ آپ ان کی ریکارڈنگ سن سکتے ہیں، اور یہ تو آپ کو معلوم ہی ہے کہ جن لوگوں کے پاس آئی فون ایپ ہے، اینڈرائڈ ہے، بلیک بیری ہے، اسمارٹ فونز ہیں، وہ لوگ ہمارے آئی فون ایپ کے تھرو سن سکتے ہیں جو ہے ریڈیو آزاد، دعاؤں میں یاد رکھیے گا، زندگی رہی تو پھر ملیں گے، اور سب سے امپورٹنٹ بات لوگوں کے لیے آسانیاں پیدا کیجیے گا، رب آپ کے لیے آسانی پیدا کرے گا، خدا حافظ۔
16: This program will continue after the break. Continue listening to Inspire FM.
17: Inspire FM.
18: Inspire 105.1 FM.
19: السلام عليكم ورحمة الله وبركاته. بسم الله الرحمن الرحيم. قال النبي صلى الله عليه وسلم: أد الأمانة إلى من ائتمنك ولا تخن من خانك. That you should fulfill the trust of the one who entrusts you and do not betray the one who betrays you.
20: Visit Luton's biggest halal supermarket, the Grand Bazaar Supermarket on Lee Grave Road. For an unbeatable range of fresh halal meat, poultry, fish, fruits and vegetables from all around the world. And all under one roof. Plus everyday essentials, basic healthcare items and even medicine. Everything you need, all in one place. That's the Grand Bazaar Supermarket, Lee Grave Road, just next door to Shell. Luton's largest international supermarket. Open 7 days a week from 9 a.m. to 9 p.m. and view online at grandbazaarluton.com.
21: Universal Clutches on Cosgrove Way in Luton offer more than just clutch repairs. We also now cover MOTs, servicing, brakes, suspension and vehicle recoveries. We've got you covered whether you drive a manual or semi-automatic car, van or truck. We aim to provide a quick and reliable service, and Universal Clutches are an AA and RAC approved garage. For a reliable service you can trust, call 01582 876 300 or find Universal Clutches on Google, Instagram and Facebook.
22: In Rabi al-Awwal, the month of the Prophet's birth, fasting carries deep spiritual importance because Mondays were cherished by the Messenger of Allah. The recommended days to observe these voluntary fasts are weekly, are on Monday and Thursdays. Remember, being consistent for 66 days allows a habit to be built. Why not start now? Make the most of this time and may Allah accept your fasts and du'as. Ameen.
23: At Blenheim Medical Centre in Luton, we provide expert male circumcision, Katna, Sunnate, Muslimani services for religious and cultural needs. Dr. Mohammed Safdar, consultant urologist, provides these services with a focus on patient safety and dignity in a professional NHS clinical setting. To discuss your requirements, call 07588 206 806 or visit biscotegrouppractice.co.uk.
24: Gaza urgently needs our support. Hospitals are overwhelmed. Medical supplies are severely limited and injured civilians are in desperate need. Since December 2023, Islamic Help has been sending teams of qualified surgeons into Gaza, providing life-saving operations and critical medical support. Help us continue this vital mission. Call 0121 446 5682 to donate now or visit islamichelp.org.uk.
25: If you fall asleep at the wheel, you'll put your life in danger and the lives of others as well. Before you feel tired, pull off the road into a services or other safe area. Drink some strong coffee and take a quick nap while the caffeine kicks in.
26: If you're having a nap, you've left your lights on, sir.
27: Alright, cheers.
25: Think. Don't drive tired.
10: From the studios of Inspire FM, the time is now 12:30.
11: बचपन से सुनते आए हैं ये नहीं कहना वो नहीं करना सवाल नहीं पूछना और फिर इसी रविश से हमारे जहनी और माशरती मसाइल उलझते चले गए. हमारे मसाइल हमारे हालात से नहीं हमारे ख्यालात से पैदा होते हैं और ख्यालात दुरुस्त किए जा सकते हैं. मैं हूँ आज़ाद और अगर आप भी चाहते हैं कि हम सब आज़ाद हो सकें अपने ही पैदा किए हुए मसाइल से तो बात कीजिए क्योंकि अब बोल के लब आजाद है तेरे ओनली ऑन इंस्पायर एफएम.
12: Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.
13: जो चार पाँच साल मैंने मैं बड़े प्यार से मैं कहता हूँ फिर मैं जब सिविल लाइफ में आया तो मैंने देखा तो यहाँ तो कोई सिविल ही नहीं है तो फिर तो आर्मी में उसके मसाइल थे, सिविल में इनके मसाइल थे, तो दोनों को मिला के जो चीज़ें हमने की, फिर जो रिलीजन में हमें जो पढ़ाया गया जब मैं यहाँ पे आया, उस वक्त भी मैं डिफरेंट रिलीजन पढ़ता था, मेरे क्रिश्चियन हिंदू सिख वगैरह फ्रेंड हुआ करते थे जो कि लोगों को समझ नहीं आती थी, तब मेरे और मीडिया के भी फ्रेंड्स थे, कुछ और पॉलिटिशियंस भी फ्रेंड थे, बड़े बड़े लोग भी मेरे दोस्त थे, तो वो भी लोगों को समझ नहीं आती थी और मुझे रिपोर्ट्स आती थी कि भाई आप इससे मिल रहे हैं, उससे मिल रहे हैं, क्या चाह रहे हैं, मैं कहा जी मैं कुछ नहीं चाह रहा, ये मलंगों के पास खुद आते हैं, तो हम तो ऐसे ही लाइफ देख रहा था, मैं एक्सपीरियंस कर रहा था, हम तमाम रिलीजन के लोगों को मिल रहा था, क्या नाम, खाने हर किस्म के रेस्टोरेंट्स में जाके खा रहा था ताकि यू नो सब मुझे पता चले क्या है क्या नहीं है। हमने तो ज़िंदगी में कभी नहीं खाई थी हलीम, 21 ईयर तक हलीम मैंने लाहौर में आके खाई, निहारी मैंने कभी नहीं खाई थी, वो वहाँ पे हम तो सीधा सीधा पुलाव बिरयानी, तो बिरयानी भी इस तरह सच नहीं होती थी, पुलाव होते थे साग गोश्त आलू गोश्त इस किस्म के जो ना पाए इस किस्म के खाने होते थे, ये खाकीना और ये सारी चीज़ें, तो आम ही में आके फिर लाहौर में डिफरेंट किस्म के खाने हम समझे कि ना कुन्ना क्या होता है और फिर उसके बाद हरीसा क्या होता है, ये सारी चीज़ें फिर हमने, फिर अमेरिकन फूड्स एंड इटालियन फूड्स एंड सारे, फिर हमने मैंने कहा अपनी तनख्वाह से हम ये सारी चीज़ें स्टेक्स इन्जॉय करेंगे, सब कुछ करेंगे ताकि पता चले, तो बाकी मैनरिज्म वगैरह तो सारी आम ही आपको सिखा देती है, तो ये करते करते करते फिर अब मैं कहीं बैठा होता हूँ लोगों के साथ, तो अच्छे खासे गोरे हमारे साथ बैठे होते हैं, उनको बेसिक मैनेज नहीं आते खाना खाने के, कुर्सी पे किस तरफ से बैठना है, किस तरफ से उठना है, कौन सी चीज़ के साथ क्या खाना है, अच्छी से अच्छी इंस्टीट्यूट के जो लोग हैं बड़े बड़े लोग, उनको नहीं आता, ये सब मिलियनेयर्स हैं कई बाद में बने हैं ना, सो ये सारी चीज़ें बेसिक मैनरिज़म्स और सब तमीज़ तहजीब लेडीज़ के साथ मर्दों के साथ लोगों के साथ बिहेवियर करना, ये सब आपको आर्मी सिखाती है, और एक पूरा आपको एग्जेक्टिव डेवलपमेंट प्रोग्राम होता है, ये चार्म स्कूल के अंदर होते हैं अगर आप ध्यान दें तो, ये तमाम चीज़ों से, और रख रखाव होता है छोटे बड़े की, अदब एहतराम तमीज़ होती है, सीनियर का की एक से होती है, जूनियर का जिस कॉन्ट्रीब्यूशन है तो उसके हिसाब से उसको डील किया जाता है, तो वो एक ये सारी चीज़ें सीख कर नहीं सीखी होती तो ये सब कुछ थोड़ी हो रहा होता जो आज हो रहा है, तो इसलिए मेरा एक ज़िंदगी का बहुत बड़ा पार्ट आर्मी और बहुत बड़ा पार्ट है लाहौर का, और मैं बड़ा उसको अभी भी जब जाता हूँ, मैं जब भी मेरी 10 दिन की छुट्टी होती थी 5 दिन मैं लाहौर में रहता था, 5 दिन 3-4 दिन घर में, बाकी इधर उधर, बाकी वापस आके लाहौर में, क्योंकि दुनिया देख रहा था, मैं ज़िंदगी देख रहा था, मैंने वहीं से फिर अपनी MBA की डिग्री भी की वाइल आई वॉज यू नो डूइंग माई थिंग्स, उसी में फिर मैंने मार्केटिंग में एक फैशन मैगज़ीन था उसके अंदर मैंने सेल्स का भी कुछ ऐसा काम था, मार्केटिंग एडवर्टाइजिंग वो भी मैंने की, फिर एक एडवर्टाइजिंग एजेंसी से उसमें फिर बाद में मैं जैसे साल एक मुझे मिला मैंने उसमें भी काम किया, फिर इसमें बहुत सारी ऐसी चीज़ें थी जिसको मिलाकर फिर मैं वापडा में रहा, पुलिस में रहा, यू नो ये सारे काम मैंने देखे कि स्ट्रक्चर अपर लोअर मिडिल स्ट्रेटा काम कैसे करता है, रियलिटी में चीज़ें कैसे होती हैं, जो हम समझते हैं चीज़ें वैसे नहीं होती, पॉलिटिशन से मिला, बड़े बड़े जर्नलों से मिला जो कि यू नो पॉलिसी और मुल्क रन कर रहे थे, गवर्नर से मिला, यू नो इस तरह की चीज़ें हुई, उससे फिर मिल के मुझे समझ आई कि ये कहानी वो है ही नहीं जो हमें सुनाई बताई जाती है, आम आदमी बेचारे को कुछ नहीं पता, वो वैसे ही जज्बाती गला फाड़ते रहते हैं या उनको लगता है कि हमें पता है, तो मीडिया ने जो बताना होता है वो इतनी खबर बाहर जाती है जिसका कोई मकसद होता है और माइंड शेप अप किया जा रहा होता है लोगों का, और जो कुछ भी खबरों में होता है वो एक्चुअल में कोई खबर नहीं होती, खबर कुछ और होती है जिसको छुपाने के लिए बहुत कुछ किया जाता है, फिर आप फिल्मों में आए, मूवीज़ देखीं, चीज़ें देखीं, ट्रैवल किया, उससे फिर बहुत बार सारी चीज़ें पता चलीं, फिर लिखना शुरू किया, फिर यू नो और लोगों से मीडिया में इंटरेक्ट किया, फिर हॉलीवुड में कुछ लोगों से मिले, बात की, काम किया कुछ अरसे के लिए, तो फिर उससे और बहुत सारी लर्निंग हुई, बहुत कुछ जानने के बाद फिर हमें क्या करना चाहिए और कैसे करना है और कितना छोटा भी काफ़ी है और अपना अगर हो तो बहुत बेहतर है और लोगों के साथ कलेबरेशन करके कैसी चीज़ें की जा सकती हैं इस पर काम किया, तो ये सब मिलकर एक एजुकेशन बनती है, और ये सब जब हो रहा था तो साथ इंसान मर्द औरतें छोटे बड़े बुज़ुर्ग उनसे बहुत सारी विजडम जो है वो कशीद करनी पड़ती है, ह्यूमन बिहेवियर को समझना पड़ता है, ह्यूमन साइकोलॉजी को समझना पड़ता है, और वो 8-10 चीज़ें जब आप समझ जाते हैं तो आपको सब कुछ पता चल जाता है, सब कुछ जो उतना कुछ कम अज़ कम ज़रूर पता चल जाता है कि आप बहुत अच्छी क्लैरिटी ऑफ माइंड के साथ एक बड़ी अच्छी ज़िंदगी बना सकते हैं, जी सकते हैं, और रिश्तों पे और ख़ुद पे काम कर सकते हैं, और फिर आप अपना टाइम ऐसा मैनेज कर सकते हैं कि बहुत ज़्यादा चाहने के बजाय चीज़ें थोड़ी थोड़ी हों, साफ़ हों, बेहतर हों, और एक बैलेंस के अंदर हों, जिससे आप अपनी ज़िंदगी को क्रिएट कर सकते हैं और आगे किसी चीज़ को भी डिवेलप कुछ भी करना चाहें आप आराम आराम से कर सकते हैं। ये थी पूरी ज़िंदगी एक बड़े से नटशेल में।
14: जबरदस्त अजादला तो पूरी सैर करा दी हमने।
13: देखें आप साथ साथ चल रही थी, किसी ने कभी पूछा ही नहीं तो मैंने भी फिर नहीं बताया, इस तरह टुकड़ों टुकड़ों में फिर बताना पड़ा ना।
14: लेकिन अजादला वो आपने इतना कुछ इसलिए सीखा कि आपकी ऑब्जर्वेशन बहुत माशाल्लाह से अच्छी है, और कोई दूसरे बहुत से लोग होंगे उनका ये एक्सपोजर हुआ होगा लेकिन उन्होंने इतना नहीं सीखा होगा।
13: उसकी रीज़न ये है कि मैंने जितनी भी चीज़ें सीखी हैं ना वो इसलिए सीखी हैं कि ये तमाम चीज़ें मेरे पास नहीं थी। ऑब्जर्वेशन मेरी इसलिए बनी कि जब आप फिज़िकली वीक होते हैं, मेंटली वीक होते हैं, तो फिर आपकी तीसरी आँख खुल जाती है ऑब्ज़र्व करने की। वो ऑब्ज़र्व करेंगे तो आपको पता चलेगा कि मैं फिज़िकली अगर वीक हूँ तो मुझे अपने आप को कैसे हैंडल करना है, और अगर मुझे मेंटली वीक हूँ तो मुझे कैसे हैंडल करना है अपने आप को। तो